अब सुन्नुहोस् आधुनिक गीत थुपदेन भुटियाको आवाजमा, शब्द छ पुरन गिरीको, संगीत दीप वाइबाको।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 1900 राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढी नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबभन्दा ठूलो अनि शक्तिशाली स्टारसिप सुपर हेभी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढेर 82 पुगेको छ। आइपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किङ्स भिड्नेछन् अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकारी रोजगार नागरिकहरूको जीवनलाई अझ राम्रो र सहज बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आज भिडियो कन्फरेन्स मार्फत 1900 रोजगार मेलालाई सम्बोधन गर्दै देशले आफ्ना कर्मयोगीहरूमाथि विश्वास व्यक्त गरेको उल्लेख गर्नुहुँदै अब त्यो विश्वासलाई आफ्नो मेहनत आचरण र दैनिक कार्य मार्फत कायम राख्नु तथा अझ बलियो बनाउनु उनीहरूको जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो,
2: आज हर भारतीय एक बड़े संकल्प के साथ आगे बढ़ रहा है। ये संकल्प 2047 तक विकसित भारत के निर्माण का संकल्प है। इस लक्ष्य की प्राप्ति के लिए आज देश अलग अलग सेक्टर्स में निवेश कर रहा है और इस निवेश से देश के युवाओं के लिए रोजगार के लाखों नए अवसर बन रहे हैं, जिसे आज भारत में सेमीकंडक्टर मैन्युफैक्चरिंग की पूरी सप्लाई चेन तैयार की जा रही है।
1: श्री मोदीले विश्वभरिका देशहरू भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक रहेको बताउनुभयो। उहाँले भारतले विभिन्न देशहरूसँग साझेदारी गरिरहेको र त्यसको उद्देश्य देशका युवाहरूलाई अवसर रोजगार तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नुरहेको बताउनुभयो। साथै भारत विश्वको भरपर्दो सप्लाई चेन साझेदारको रूपमा अघि बढ़िरहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले प्रत्येक भारतीय सन् 2047 देशलाई विकसित भारत बनाउने संकल्पका साथ काम गरिरहेको बताउनुभयो। उहाँले यो लक्ष्य हासिल गर्न विभिन्न क्षेत्रमा लगानी भइरहेको तथा युवाहरूका लागि नयाँ रोजगारका अवसर सृजना गरिँदै आएको जानकारी दिनुभयो। उहाँले नवनियुक्त कर्मचारीहरूलाई आईगट कर्मयोगी प्लेटफर्मको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्नुहुँदै यसले जिम्मेवारी बुझ्न सहज हुने बताउनुभयो। प्रधानमन्त्रीले नयाँ कर्मचारीहरूले देशको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने तथा उनीहरूको काम र निर्णयले विकसित भारतको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आज आयोजित 1900 रोजगार मेलामा सरकारका विभिन्न विभाग तथा संस्थाहरूमा नियुक्त भएका 51,000 भन्दा बढी युवाहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। यो रोजगार मेला देशभरिका 47 विभिन्न स्थानमा आयोजना गरिएको थियो। चयन भएका नयाँ कर्मचारीहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र उच्च शिक्षा विभाग लगायत विभिन्न मन्त्रालय तथा विभागहरूमा सेवा दिनेछन्। यस अवसरमा बोल्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो,
3: रेलवे में आज करीब करीब 1,00,000
4: Work is currently underway for approximately 1,60,000 recruitments. You must be aware that previously recruitment used to come out once every 8 to 10 years or once every 4 to 5 years. That was the era of the Congress during the time of the UPA. When Modi ji took responsibility, he compressed that time, and after that, some time ago, an annual calendar system was introduced and a clearly defined timetable was made.
3: Annual calendar ki vyavastha hai.
1: राष्ट्रव्यापी रोजगार मेलाको भागको रूपमा आज पश्चिम बंगालका तीन स्थानहरूमा नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्रहरू प्रदान गरियो। कोलकाताको सियालदामा यो कार्यक्रम डाक्टर बीसी रोय अडिटोरियममा आयोजित गरियो, जहाँ 185 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। यस कार्यक्रममा केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकन्त मजुमदार, सियालदा डिभिजनल रेलवे प्रबन्धक राजीव सक्सेना अनि पूर्वीय रेलवे महाप्रबन्धक मिलिन्द देवस्कर पनि उपस्थित थिए। अर्को कार्यक्रम खड़गपुरमा आयोजित गरियो, जहाँ 147 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस कार्यक्रमको आयोजना दक्षिण पूर्व रेलवेले आयोजित गरेको थियो। यहाँ राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष, केन्द्रीय जहाजरानी र जलमार्ग राज्य मन्त्री शान्तुन ठाकुर पनि उपस्थित थिए। तेस्रो रोजगार मेला सिलगढीमा आयोजित गरियो। पूर्वोत्तर सीमान्त रेलवेले यसको आयोजना गरेको थियो। यहाँ केन्द्रीय ग्रामीण राज्यमन्त्री कमलेश पासवान उपस्थित थिए। राजस्थानको जयपुर, जोधपुर, अजमेर अनि बिकानेरमा आज रोजगार मेला आयोजन गरियो। कार्यक्रममा 1100 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरित गरियो। जयपुरमा आयोजित राज्य स्तरीय रोजगार मेलामा रेल मन्त्री अश्विनी वैष्णव सहभागी हुनुभयो। सभालाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले रेलवेमा 1,60,000 भन्दा बढी पदमा भर्ती प्रक्रिया अहिले चलिरहेको र यसमा 4 करोड़ भन्दा बढी उम्मेद्वार सहभागी रहेको बताउनुभयो। उहाँले पहिले भर्ती प्रक्रिया पूरा हुन धेरै वर्ष लाग्ने भएकोले रोजगार खोज्ने उम्मेद्वारहरूले ढिलाई बोक्नु पर्थ्यो भन्दै, अहिले वार्षिक भर्ती क्यालेण्डर प्रणाली शुरू भएपछि यो प्रक्रिया निश्चित समय सीमाभित्र पूरा गर्ने प्रयास भइरहेको बताउनुभयो। रेलमन्त्रीले नवनियुक्त युवाहरूलाई राष्ट्र प्रथम सदैव प्रथमको भावनासहित काम गर्न र राष्ट्र निर्माणमा पूर्ण रूपले योगदान दिन आग्रह गर्नुभयो। उहाँले सरकार देशभरि युवाहरूलाई पारदर्शी र समयबद्ध रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। पंजाबमा आज रेल कोच फ्याक्ट्री कपुरथला र पटियाला लोकोमोटिभ वर्क सहित दुई स्थानमा 1900 रोजगार मेला आयोजना गरिएको छ। यहाँ 281 नयाँ लाभार्थीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। कपुरथला स्थित रेल कोच फ्याक्ट्री कपुरथलामा केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले कार्यक्रमको अध्यक्षता गर्दै रोजगार मेला पारदर्शिता र योग्यता आधारित समयबद्ध भर्ती सुनिश्चित गर्ने एक सशक्त राष्ट्रिय संस्था बनेको बताउनुभयो। उहाँले 93 नयाँ भर्ती भएका कर्मचारीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। पटियालामा पनि विभिन्न भागहरूमा भर्ती भएका 188 नयाँ कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी हो, अब रहल समाचार। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो आज दिउँसो नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँ मंगलबारको दिन नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनका लागि 4 दिने भारत यात्रामा आउनुभएको हो। श्री रुबियो आज सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। अमेरिकी विदेश मन्त्रीले भोलि विदेश मन्त्री डाक्टर सुब्रमणियम जयशंकरसित द्विपक्षीय बैठक पनि गर्नुहुनेछ। जालन्धर स्थित प्रवर्तन निदेशनालयले इन्डियन कर्पोरेटिभ हाउस बिल्डिङ सोसाइटीका सचिव अजय सहगललाई नक्कली सहमति पत्र पेश गरेर गैर कानूनी रूपमा भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गरेको तथा धन शोधन गरेको आरोपमा पक्राउ गरेको छ। यो अनुसन्धान पंजाब पुलिसले किसानहरूको उजुरीका आधारमा एफआईआर दर्ता गरेपछि शुरू गरिएको थियो। विभागीय अनुसन्धानबाट आरोपितहरूले 15 जना भूमि धनीको 30.5 एकड़ जमीन सम्बन्धी नकली सहमति पत्र तयार गरेको पत्ता लागेको छ। यी नकली सहमति पत्रका आधारमा आरोपित संस्था वा व्यक्तिहरूलाई सनटेक सिटी नामक ठूलो रियल स्टेट परियोजना विकास गर्न भूमि उपयोग परिवर्तनको अनुमति दिएको थियो। भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गर्न ती सहमति पत्रहरू भूमि धनीहरूको नकली हस्ताक्षर र औठा छाप प्रयोग गरेर तयार गरिएको बताएको छ। निर्देशालयले डीटीसीपी तथा जीएमएडीए का अन्य वरिष्ठ अधिकारीहरू र सरकारी निकायहरूको भूमिका बारे पनि अनुसन्धान भइरहेको जनाएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारशिप सुपर हेवी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चन्द्रमा र मंगल ग्रहका मिशनहरूका लागि पूर्ण रूपले पुनः प्रयोज्य अन्तरिक्ष यान विकसित गर्ने प्रयासहरूमा यो एउटा ठूलो कोशे ढुङ्गा हो। यसमा सुपर हेवी बुस्टर र उपरी चरणका अन्तरिक्ष यान दुवैमा सुधार गरिएको छ। रकेटले अमेरिकाको टेक्सस स्थित स्पेसएक्सको स्टारबेस संयन्त्रबाट सफलतापूर्वक उडान भर्यो। यस मिशनमा सफल हार्ट स्टेजिङ पृथककरण भयो। यसमा बुस्टर पूर्ण रूपले अलग हुनुभन्दा पहिला नै उपरी चरणको ऱ्याप्टर इन्जिन प्रज्वलित भयो। जब स्टारसिप हाइपरसोनिक गतिले सुपर हेवी बुस्टरबाट अलग भयो तब स्टेजिङ रिङबाट ज्वाला देखियो। सुपर हेवी बुस्टरले मेक्सिको खाडीतर्फ आफ्नो निर्धारित अवरोहण यात्रा शुरू गर्यो तर पानीसम्म पुग्नुभन्दा अघि नै हावामा विस्फोट भयो। बुस्टर नष्ट भए तापनि उपरी चरणको स्टारसिपले अन्तरिक्षमा आफ्नो उडान जारी राख्यो जसले मिशन स्टेजिङ चरणदेखि अघि बढेर गयो। स्पेसएक्सको दीर्घकालिक योजनाहरूमा स्टारशिपको योगदान महत्वपूर्ण छ। यसमा नासाको अर्टेमिस कार्यक्रम पनि सामेल छ जसको उद्देश्य यस दशकको अन्तसम्म संशोधित स्टारसिप यानको उपयोग गरेर अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा ओडाल्नु हो। यस रकेट प्रणालीले भविष्यमा मंगल मिशनहरू अनि ठूलो स्तरमा उपग्रहहरूको तैनातीमा पनि सहायता मिल्ने आशा छ। उत्तरी चीनको शान्सी प्रान्तको किन्युआन काउन्टीमा रहेको कोइला खानीमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या 82 पुगेको छ। हिजो बिहान ल्युसेनयो कोइला खानीमा ग्यास विस्फोट भएको थियो। अन्य 9 अझै खानीमा फँसेका छन् र उद्धार कार्य जारी छ। चिनिया राष्ट्रपति सी जिनपिङले व्यापक उद्धार कार्य र घाइतेहरूको उपचारको लागि निर्देशन जारी गर्नुभएको छ। उहाँले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न उचित उपायहरू अपनाउन साथै यसको कारणहरूको अनुसन्धान गर्न र जिम्मेवारीहरूलाई दण्ड दिन आह्वान गर्नुभएको छ। श्री जिनपिङले देशभरिका अधिकारीहरूले यस दुर्घटनाबाट सबक सिक्नुपर्ने, कार्यस्थल सुरक्षाको बारेमा सतर्क रहनुपर्ने र ठूला दुर्घटनाहरू रोक्न सम्भावित जोखिमहरू पहिचान गर्न र रोक्ने प्रयासहरूलाई तीव्र पार्नुपर्ने बताउनुभयो। एसियाली उत्पादकता संगठनको 68 परिचालक निकायको बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भयो। यो बैठक 20 मईदेखि 22 भारत मण्डपममा आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय उत्पादकता संगठनका प्रमुखहरू, वरिष्ठ सरकारी अधिकारीहरू, नीति निर्माताहरू, उत्पादकता विज्ञहरू र एसियाली उत्पादकता संगठनका सदस्य देशहरूका प्रतिनिधिहरूको उपस्थिति थियो। बम्बे हाइकोर्टले महाराष्ट्रका प्रशासनलाई चलिरहेको जनगणना कार्यका लागि निजी गैर सहायता प्राप्त तथा अल्पसंख्यक विद्यालयका शिक्षकहरूलाई खटाउनबाट रोक लगाएको छ। न्यायाधीश गौतम अङ्कर र न्यायाधीश सन्देश पाटिलको डिभिजन बेन्चले जनगणना एन वा नियम अन्तर्गत शिक्षकहरूलाई जनगणना कर्तव्य पूरा गर्ने कुनै कानूनी दायित्व नभएको उल्लेख गरेको छ। अदालतले राज्यभरिका 500 भन्दा बढी विद्यालयहरूको प्रतिनिधित्व गर्ने विद्यालय संघहरूलाई अन्तरिम राहत प्रदान गरेको छ। आईपीएल क्रिकेटमा आज साँझ लखनऊ सुपर जायन्ट्सको भिडन्त पञ्जाब किङ्ससँग हुनेछ। यो म्याच लखनऊको भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना स्टेडियममा 7:30 खेलिनेछ। यसअघि हिजो राति हैदराबादमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले 20 ओभरमा 4 विकेट गुमाएर 255 रन बनाएको थियो। यसको जवाफमा रोयल च्यालेन्जर्स बेंगलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 200 रन मात्र बनाउन सक्यो। इशान किशनलाई प्लेयर अफ द म्याच घोषित गरियो। मौसम विभागले पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म गम्भीर गर्मीको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। उत्तर पश्चिम, मध्य र पूर्वी भारतका धेरै भागहरूमा आगामी 6-7 दिनसम्म गर्मीको अवस्था कायम रहने सम्भावना रहेको छ। यो समाचार YouTube मा at AIR Kaushang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 1900 राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढी नवनियुक्त उम्मेदवारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारशिप सुपर हेभी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढेर 82 पुगेको छ। आईपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किङ्स भिड्नेछन् अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय रहेको छ एसियाली उत्पादकता। अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय रहेको छ एसियाली उत्पादकता संगठन एपीओको 68 सत्र शासित निकाय बैठक। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। एसियाली उत्पादकता संगठन एपीओको 68 सत्र भारत सरकारले एपीओको अध्यक्षको रूपमा 20-22 मेसम्म नयाँ दिल्लीको भारत मण्डपममा आयोजना गरेको थियो। सत्रले 20 एपीओ सदस्य अर्थतन्त्रका 60 भन्दा बढी वरिष्ठ प्रतिनिधिहरूलाई एकसाथ ल्याउन सकेको थियो। उद्घाटन सत्रमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल उपस्थित रहनुभएको थियो। एपीओ निर्देशकहरू, सल्लाहकारहरू, एपीओ सदस्य अर्थतन्त्रका कूटनैतिक नियोगका प्रतिनिधिहरू अनि आमन्त्रित व्यक्तिहरूले कार्यक्रममा भाग लिएका थिए। कजाकिस्तान, उज्बेकिस्तान अनि भुटान सरकारका पर्यवेक्षकहरू साथै ग्लोबल ग्रीन ग्रोथ इन्स्टिट्युटका पर्यवेक्षकहरूले पनि भाग लिएका थिए। श्री गोयलले टिप्पणी गर्नुभयो कि कुनै पनि अर्थतन्त्रले वर्तमान विश्वव्यापी परिस्थितिलाई एक्लोपनमा पार गर्न सक्दैन। क्षमता र क्षमताहरूमा असमानता बढाउनको सट्टा प्राविधिक रूपान्तरण सुनिश्चित गर्न अनि समावेशीकरणलाई बलियो बनाउन क्षेत्रीय सहयोग आवश्यक छ। उहाँले भन्नुभयो एपीओले एसिया प्रशान्त क्षेत्रमा उत्पादकता, संस्थागत सहयोग र दिगो आर्थिक विकासलाई प्रवर्धन गर्न 65 वर्षको समर्पित सेवालाई मनाएकोले यो भेलाको विशेष महत्व छ। भारत 1961 संस्थापक सदस्य रहेको छ र भारत यस यात्राको एक हिस्सा भएकोमा ठूलो गर्व गर्दछ। मन्त्रीले थप अवलोकन गर्नुभयो कि कृत्रिम बुद्धिमत्ता एआईले औद्योगिक प्रक्रियाहरूलाई पुनः परिभाषित गरिरहेको छ। डिजिटल प्रविधिहरूले शासन र वाणिज्यलाई रूपान्तरण गरिरहेको छ। दिगोपन विचारहरूले अभूतपूर्व स्तरमा व्यापार, लगानी र औद्योगिक रणनीतिहरूलाई प्रभाव पारिरहेको छ। यस वातावरणमा उत्पादकतालाई दक्षताको मापनको रूपमा मात्र नभई प्रतिस्पर्धात्मकता, लचिलोपन, नवीनता, दिगोपन र समावेशी वृद्धिको रणनैतिक निर्धारकको रूपमा बुझ्नुपर्छ। श्री पीयूष गोयलले डिजिटल सार्वजनिक पूर्वाधारको भूमिकामा ध्यान आकर्षित गर्नुभयो। भारतको एकीकृत भुक्तानी इन्टरफेस यूपीआईले अब प्रति महिना 20 अर्ब भन्दा बढी लेनदेनहरू प्रशोधन गर्दछ, जुन विश्वको वास्तविक समय भुक्तानी मात्रको लगभग 49% हो। उहाँले उत्पादकत्वको भविष्य दिगो रहनुपर्ने उल्लेख गर्नुभयो। स्वच्छ उत्पादन प्रणाली, गोलाकार अर्थतन्त्र अभ्यास र हरित उत्पादकत्व दीर्घकालीन प्रतिस्पर्धात्मकताको केन्द्रबिन्दु बन्दै। 3 दिने कार्यक्रममा एपीओ विभाजन 2030 ढाँचा 2027-28 द्विवार्षिकको लागि एपीओ प्रारम्भिक बजेटमा उच्च स्तरीय छलफलहरू समावेश थिए र महासचिवको निर्वाचन प्रक्रियाको समीक्षा गरिएको थियो। प्रमुख एजेन्डा वस्तुहरूमा 68 गभर्निङ बडी बैठक जीबीएमको औपचारिक उद्घाटन, 2026-27 लागि एपीओ अध्यक्ष र उपाध्यक्षहरूको चुनाव, एपीओ वार्षिक र वित्तीय प्रतिवेदनको विचार र अनुमोदन, बजेट प्रस्तावहरू र संस्थागत सुधारहरूमा छलफल, एपीओ भिजन 2030 र सचिवालय कार्य सम्पादन अन्तर्गत प्रगतिको समीक्षा र प्रमुख नीति र प्रक्रियागत सिफारिसहरूको अनुमोदन समावेश थियो। उद्घाटन सत्रको क्रममा एपीओ राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत उत्पादकता अधिवक्ताहरूको लागि एपीओ राष्ट्रिय पुरस्कार र उत्पादकता प्राविधिक विशेषज्ञहरूको लागि एपीओ राष्ट्रिय पुरस्कारको श्रेणीमा पुरस्कारहरू प्रदान गरियो।

0: आकाशवाणी खरसाङ हो अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार पहिला मुख्य समाचार प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशका 47 स्थानहरूमा 19 रोजगार मेलामा 51,000 भन्दा बढी नवनियुक्तहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो मुख्यमन्त्री शुभेन्दु अधिकारीले कालेबुङ अलिपुरद्वार उत्तर दिनाजपुरमा चाँडै मेडिकल कलेज स्थापना गर्ने तथा उत्तर बंगालमा चाँडै एम्सको निर्माण गरिने बताउनु भएको छ पश्चिम बंगाल सरकारले बकरिदको छुट्टीलाई घटाएर एक दिन पारेको छ यसअघि टीएमसी सरकारले बकरिदमा दुई दिने छुट्टी दिने गर्थ्यो नेपालमा सगरमाथा उक्लेर फर्किने क्रममा दुई भारतीय पर्वतारोहीहरूको मृत्यु भएको छ र खरसाङ निवासी बीएसी जवान नर्बु शेर्पालाई गृहमन्त्री अमित शाहले वीरता पुरस्कारले सम्मानित गर्नुभएको छ अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नोकरी नागरिकहरूको जीवन सुधार र सरलीकरण गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो उहाँले आज भिडियो कन्फरेन्सिङ मार्फत 19 रोजगार मेलालाई सम्बोधित गर्दै यी टिप्पणीहरू गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो देशले आफ्ना कर्मयोगीहरूमा आफ्नो विश्वास राखेका छन् र अब उनीहरूको समर्पण आचरण र दैनिक कार्यहरू मार्फत त्यो विश्वासलाई सम्मान र दृढ पार्नु उनीहरूको जिम्मेवारी हो
1: 51,000 से ज्यादा युवाओं को सरकारी नौकरी का नियुक्ति पत्र मिला है आज आप सभी देश की विकास यात्रा में अहम भागीदार बन रहे हैं जिम्मेवार भागीदार बन रहे हैं रेलवे बैंकिंग डिफेंस हेल्थ एजुकेशन और दूसरे कई क्षेत्रों में आप सभी नई जिम्मेदारियां संभालने जा रहे हैं आने वाले वर्षों में विकसित भारत के संकल्प को सिद्ध करने में आप सभी महत्वपूर्ण भूमिका निभाने वाले हैं
0: श्री मोदीले भन्नुभयो सम्पूर्ण विश्व भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक छ प्रधानमन्त्रीले भन्नुभयो भारतले विश्वभरिका विभिन्न देशहरूसँग पनि साझेदारी गरिरहेको छ जसले देशका युवाहरूलाई अवसर रोजगारी र विश्वव्यापी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ उहाँले थप भन्नुभयो देश अब सम्पूर्ण विश्वका लागि एक विश्वसनीय आपूर्ति श्रृङ्खला साझेदार बन्दैछ श्री मोदीले भन्नुभयो प्रत्येक भारतीय 2047सम्ममा देशलाई विकसित भारत बनाउने संकल्पका साथ काम गरिरहेका छन् र यो लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रमा लगानी भइरहेको छ प्रधानमन्त्रीले भन्नुभयो युवाहरूका लागि नयाँ रोजगारीका अवसरहरू सृजना भइरहेका छन् उहाँले नवनियुक्त कर्मचारीहरूलाई IGOT कर्मयोगी प्लेटफर्मको अधिकतम प्रयोग गर्न प्रोत्साहित गर्दै भन्नुभयो यसले उनीहरूलाई आफ्नो जिम्मेवारीहरू अझ सजिलै बुझ्न मद्दत गर्नेछ श्री मोदीले यी नयाँ कर्मचारीहरूले देशको प्रगतिमा योगदान पुर्याउनेछन् र उनीहरूको काम र निर्णयहरूले विकसित भारतको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो उहाँले भन्नुभयो
1: कर्मयोगी प्रारम्भ जैसे मॉड्यूल से आपको अपनी जिम्मेदारियां समझने में बहुत सहूलियत होगी मेरा आपसे आग्रह है इसका ज्यादा से ज्यादा लाभ उठाएं आज भारत का युवा दुनिया के हर क्षेत्र में अपनी पहचान बना रहा है यही स्पिरिट यही ऊर्जा पब्लिक सर्विस में भी दिखाई देनी चाहिए

0: विकसित भारत ऐसे ही युवाओं के प्रयास से बनेगा जो अपने काम को देश सेवा का माध्यम मानते हैं।
1: आज 19 वार्षिक रोजगार मेलामा विभिन्न सरकारी विभाग र संस्थाहरूका लागि छनौट भएका 51,000 भन्दा बढी युवाहरूलाई नियुक्ति पत्र वितरण गरिएको थियो। यो रोजगार मेला देशभरिका 47 स्थानमा आयोजित गरिएको थियो। देशभरिका यी नवनियुक्त कर्मचारीहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र उच्च शिक्षा विभाग जस्ता विभिन्न मन्त्रालय र विभागहरूमा सेवा गर्नेछन्। पश्चिम बंगालमा पनि 3 ठाउँमा यो रोजगार मेला आयोजित गरिएको थियो। राष्ट्रव्यापी रोजगार मेलाको भागको रूपमा पश्चिम बंगालका 3 स्थानहरूमा नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गरियो। कोलकाताको स्यालदामा यो कार्यक्रम डाक्टर बीसी रोय अडिटोरियममा आयोजित गरियो, जहाँ 185 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। यस कार्यक्रममा केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदार, स्यालदा डिभिजन रेलवे प्रबन्धक राजीव सक्सेना अनि पूर्वीय रेलवे महाप्रबन्धक मिलिन्द देवोस्कर पनि उपस्थित थिए। अर्को कार्यक्रम खड़गपुरमा आयोजित गरियो, जहाँ 147 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस कार्यक्रमको आयोजना दक्षिण पूर्व रेलवेले आयोजित गरेको थियो। यहाँ राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष अनि केन्द्रीय जहाजरानी र जलमार्ग राज्य मन्त्री शान्तनु ठाकुर उपस्थित थिए। तेस्रो रोजगार मेला सिलीगुडीमा आयोजित गरिएको थियो। पूर्वोत्तर सीमान्त रेलवेले यसको आयोजना गरिएको थियो। यहाँ केन्द्रीय ग्रामीण राज्य मन्त्री कमलेश पासवान उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार नागरिक सम्मान समारोहमा वर्ष 2026 लागि पद्म पुरस्कारहरू प्रदान गर्नुहुनेछ। यस अवसरमा अल इण्डिया रेडियो आकाशवाणीले आफ्नो श्रृङ्खला जनताको पद्म अन अल इण्डिया रेडियो अन्तर्गत 16 कार्यक्रमहरू प्रस्तुत गर्दैछ। यी एपहरूले पद्म पुरस्कार विजेताहरूको काम र जीवनको बारेमा जानकारी प्रदान गर्नेछ। कार्यक्रमहरू भोलि र सोमबार 100.1 अल इण्डिया रेडियो गोल्डमा प्रसारित हुनेछन्। यिनीहरूलाई न्यूज अन एआईआर एप र न्यूज अन एआईआर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिन्छ। श्रोताहरूलाई भोलि र सोमबार बिहान 9:10 अल इण्डिया रेडियो मार्फत सम्पर्कमा रहने अनुरोध गरिएको छ। यस कार्यक्रममा दार्जिलिङका वरिष्ठ वैज्ञानिक बोटनिस्ट डाक्टर जेश योञ्जनलाई पनि 25 तारिकको दिन राष्ट्रपतिद्वारा पद्मश्री पुरस्कार प्रदान गरिनेछ। कालेबुङ र अलिपुरद्वारमा चाँडै मेडिकल कलेजको निर्माणका लागि आरम्भिक प्रक्रिया सुरु हुनेछ। यसका साथै 1 जुलाईदेखि राज्यमा आयुष्मान भारत कार्ड सुरु गरिनेछ। राज्यमा स्वास्थ्य क्षेत्रमा धेरै विकास गरिने तथा केन्द्र सरकारको स्वास्थ्य सुविधाहरू जस्तै स्वास्थ्य मन्दिर, टिबी उन्मूलन, बालिकाहरूका लागि सर्भाइकल क्यान्सर टीकाकरण, कुष्ठ रोग उन्मूलन सहित कैयन योजनाहरू सुचारू हुनेछन्। उक्त जानकारी मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज दिनुभएको हो। उहाँले भन्नुभयो, राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत केन्द्र सरकारले 2,103 करोड रुपियाँ मञ्जुरी गरेको छ तथा यसमा 500 करोड रुपियाँ केन्द्र सरकारले आज नै प्रदान गरिसकेको छ। उहाँले हालै दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासित कुराकानी भएको पनि कुरा गर्नुभयो र आज भिडियो कन्फरेन्सिङ मार्फत उहाँसित कुराकानी गरेपछि यो राशि जारी गरिएको हो। आयुष्मान भारत योजना बमोजिम 976 करोड रुपियाँ मञ्जुरी पनि गरिएको छ। उहाँले स्वास्थ्य क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन हुने बताउनुभयो जसको लाभ प्रदेशका जनताले चाँडै देख्न पाउनेछन् उहाँले उत्तर दिनाजपुर तथा आसनसोलमा पनि मेडिकल कलेजका लागि जमिन सम्बन्धित प्रक्रिया सुरु गरिने बताउनुभयो उत्तर बंगालका सांसद तथा विधायकहरूसित परामर्श गरी एआई एम्स कहाँ निर्माण गरिने त्यो तय गरिने पनि उहाँले बताउनुभयो यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ ताजा समाचार जान्नका लागि हाम्रो सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्युज कर्सियङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ विश्वकै सर्वोच्च पर्वत शिखर सगरमाथा उक्लिने क्रममा दुई भारतीय पर्वतारोहीहरूले ज्यान गुमाएका छन् प्राप्त जानकारी अनुसार अरुण कुमार तिवारी र सन्दीप आर्य नामका दुई भारतीय पर्वतारोहीहरू सगरमाथा शिखरबाट उर्लिने क्रममा ज्यान गुमाएका हुन् यद्यपि दुवैलाई बचाउनका लागि उनीहरूका गाइडहरूले अथक प्रयास गरे तापनि बचाउन सकिएन सन्दीप आर्यले बुधबार 20 मई 2026 को दिन तथा अरुण तिवारीले बिहिबार 21 मई 2026 को दिन सगरमाथा उक्लेका थिए यस सिजनमा 8,848.86 मिटर अल्गो सागरमाथा शिखर आरोहण गर्ने 274 पर्वतारोहीहरूमध्ये उनीहरू पनि सामेल थिए 46 वर्षीय सन्दीप आर्यको सागरमाथाको क्याम्प दुईमा मृत्यु भयो अधिकारीहरू अनुसार उनी सगरमाथाको चुचुरा 8,848.86 मिटरबाट ओर्लिने क्रममा बिमारी भएर ज्यान गुमाउनु परेको हो तिवारीको पनि शिखरबाट ओर्लिने क्रममा गम्भीर रूपमा बिमारीले गर्दा हिलारी स्टेप नजिकै मृत्यु भएको हो यसरी यो सिजनमा हिमालयको सर्वोच्च पर्वत शिखर उक्लिने क्रममा चारजनाको मृत्यु भइसकेको छ खरसाङको डाउहिल स्थित भिक्टोरिया गाउँका निवासी नर्बु शेर्पालाई गत वर्ष लागू औषध विरोधी अभियानको क्रममा असाधारण बहादुरी देखाएकोमा केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिष्ठित वीरता पुरस्कारले सम्मानित गर्नुभएको छ आधिकारिक रिपोर्ट अनुसार यो घटना 20 अप्रैल 2023 भारत बंगलादेश सीमामा भएको थियो जहाँ सीमा सुरक्षा बल बीएसएफका हेड कन्स्टेबल ड्युटीमा थिए शेर्पालाई अचानक घात लगाएर 8-9 जना ड्रग्स तस्करहरूले सामूहिक रूपमा धारिलो हतियारले आक्रमण गरेका थिए गम्भीर रूपमा घाइते शेर्पाले आँटको साथ र साहस र पराक्रम देखाउँदै हमलाकारीहरूको सामना गरे तथा एकजनालाई समात्न सफल भयो 31 वर्षदेखि बीएसएफमा सेवा गरिरहेका शेर्पाले बताएअनुसार उनले आक्रमणको क्रमपछि हट्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए र यसरी उनलाई अदम्य वीरता र साहसको निम्ति यो पुरस्कार प्रदान गरिएको हो पश्चिम बंगालमा सरकार परिवर्तनसँगै राज्यमा धेरै निर्णयहरू लिएका छन् शुभेन्दु अधिकारी सरकारले पछिल्लो ममता ब्यानर्जी सरकारको बकरिदमा छुट्टी दिने निर्णयलाई पनि परिवर्तन गरिदिएको छ पहिला ममता ब्यानर्जीको शासनकालमा बकरिदको 2 दिने छुट्टी प्रदान गरिन्थ्यो भने अब 1 दिने छुट्टी पारिएको छ र यो छुट्टी 28 मेको दिन गरिनेछ यस सम्बन्धमा सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट
4: काठमाडौँद्वारा निषेधित जनावरहरूको कुर्बानी नगर्न आग्रह गरेका छन् यसअघि बिहिबार कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई अर्को साता मनाइने ईद अल अजा बकरिदको लागि माग गरिएको छुटको सम्बन्धमा पश्चिम बंगाल पशु वध नियन्त्रण एन 1950 को धारा 12 अनुसार निर्णय लिन निर्देशन दिएको थियो मुख्य न्यायाधीश सुजय पलको नेतृत्वमा रहेको डिभिजन बेन्चले 27 र 28 महीमा पर्व पर्न सक्ने कुरालाई ध्यानमा राख्दै यो आदेशको सूचना प्राप्त भएको 24 घण्टाभित्र राज्यले यस विषयमा निर्णय लिने निर्देशन दिएको थियो अदालत